0: हिँडेको यसले यो करको चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताँती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भए अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिँ नि पहाडीय मोडलको चाहिँ नि बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
1: रेणु चन्दे विभेद बढाउने खालका बजेटका साथै संहिताबारे सरकार र सत्ताधारी दल राष्ट्रपतिलाई सुझाव दिनुभएको छ।
2: प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो। डोन्ट मेस विथ इट।
1: विश्वकपको अन्तिम 32 को खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनल्टी सुट आउटमा 4-2 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। डलास स्टेडियममा सम्पन्न खेलको निर्धारित 90 मिनट र अतिरिक्त समयमा दुवै टोलीले एक गोलको बराबरी गरेपछि खेल पेनल्टी सुट आउटमा। खबर यति नै।

0: भरेको खरो चुनौतीका बीच डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम स्वरमा पुगेको छ। अमेरिकाको मायामीमा भएको अन्तिम 32 खेलमा केप भरेमाथि 3-2 नतिजा निकालेर अर्जेन्टिना प्री क्वार्टर फाइनल पुगेको हो। अर्जेन्टिनाका लागि मेसी र मार्टिनेसले गोल गर्दा एउटा गोल काबु भरेका केप भरोका डायनी पुर्सेसले आत्मघाती गर्नुभएको छ। नियमित 90 मिनटसम्म एक एक गोलको बराबरी भएपछि 120 मिनटसम्म खेल खेलाइएको थियो। प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टको सामना गर्नेछ। अहिले केही बेरमा कोलम्बिया र घानाबेजको खेलपछि अन्तिम स्वरमा प्रतिस्पर्धा गर्ने समीकरण पूरा हुनेछ। यस्तै विश्वकपको अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 पराजित गर्दै अन्तिम स्वरमा स्थान बनाएको छ। डलास स्टेडियममा सम्पन्न खेलको निर्धारित 90 मिनट र अतिरिक्त समयमा दुवै टोलीले 1-1 मात्रै बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अल्डरसटमा नेपाल गल्फको फाइनल खेल आयोजना हुन लागेसँगै गोर्खा खेलकुदको भव्य दिन सुरु हुँदैछ। साइमन हन्टरको रिपोर्ट।
1: Beyond the drama on the pitch itself, an abundance of colour, celebration and charisma makes the Nepal Cup final even more special. Given the tradition and history of the competition, it's one of the most important days in Gurkha sport. The last 2 years have been very successful for the Queen's Gurkha Signals, victors both times, beating the Queen's own Gurkha Logistic Regiment 2-0 last year. This time, you can watch every second live as the Queen's Gurkha Signals take on 1st Battalion the Royal Gurkha Rifles on the BFBS Forces News YouTube channel from 2:15 UK time.
0: नारायणघाट बुटोल सडक पूर्वी खण्डमा कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ। गैनाकोटदेखि दाउन्नेसम्मको 65 किलोमिटर खण्डमा सम्पूर्ण निर्माण सकिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभएको छ। अब सडक सुरक्षा अन्तर्गतका काम मात्र बाँकी रहेका छन्। अब पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास ब्याङ्क एडिबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटवल सडक आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। दाउन्नेदेखि बुटवलसम्म करिब 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छ। सन् 2019 चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना COVID-19 महामारी, वन क्षेत्रको रुख कटानमा ढिलाइ, विद्युत तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या र अन्य कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन। वर्षा सुरु भएपछि विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 असार 19 गतेसम्मको अवधिमा भएका जम्मा 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु भएको छ, 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु, 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएको छ, ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो, भारी वर्षा, ढुङ्गा पल्टिएर वन डढिलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
0: चर्चित महिला सोलो राइडर शीतल दिगरी ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कार्यवाहीमा पर्नु भएको छ। सुदूरपश्चिम भ्रमणका क्रममा बाजुरा पुगेकी गिरीले लापरवाहीपूर्ण ढङ्गले मोटरसाइकल चलाएको भिडियो आफ्नै फेसबुक मार्फत सार्वजनिक गर्नुभएको थियो। भिडियोमा गिरीले एक हातले मोटरसाइकलको ह्यान्डल समातेकी र अर्को हातले गीतमा अभिनय गरिरहेको पाइएको छ। लापरवाही पूर्ण ढङ्गले सवारी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उहाँमाथि कारवाही गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी शैलेश्वरी बोहराका अनुसार प्रहरी हवलदार पदमसिंह धामीको टोलीले गिरीलाई 500 रुपियाँ जरिवाना तिराएको छ। काठमाडौँ उपत्यकासहित देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बर्ड फ्लू फैलिएको क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्दै संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न अनुरोध गर्नुभएको छ।
3: अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: विश्वकप फुटबलको अन्तिम 32 घाना विरुद्धको खेलमा कोलम्बियाले 1-0 अग्रता लिइरहेको छ। अमेरिकाको कान्सा सिटीमा भइरहेको खेलमा कोलम्बियाले पहिलो हाफको 14 मिनटमै अग्रता लिएको हो। कोलम्बियाका जोनारियासले गोल गर्नुभएको हो। यो खेलपछि अन्तिम 16 प्रतिस्पर्धा गर्ने समीकरण पूरा हुनेछ। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डको सामना गर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट पनि विजयी भइसकेका छन्। लियोनल मेसीले फिफा विश्वकप फुटबलका लगातार 8 खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। फिफाका अनुसार पुरुष वा महिला प्रतियोगितामा मेसीले कीर्तिमान बनाउनु भएको हो। उहाँले अर्जेन्टिनाले खेलेका 8 खेलमा 13 गोल गर्नुभएको छ। खेलेका 2 विश्वकपमा 7 गोल गर्ने कीर्तिमान पनि उहाँकै नाममा बनेको छ। यस्तै खेलेका विश्वकपभरिमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसी नै अगाडि रहनु भएको छ। मेसीलाई फ्रान्सका किलियन एम्बाप्पेले पछ्याइरहनु भएको छ। मेसीले आफूले खेलेका विश्वकपमा 20 गोल गरिसक्नु भएको छ। निर्वाचन आयोग र विश्वविद्यालयमा गरिएका नियुक्ति समावेशी नभएको गुनासो गरिएको छ। संवैधानिक परिषद बैठकले आयोग र सरकारले विश्वविद्यालयमा गरेको नियुक्ति महिला र बहिष्कृत समुदायको प्रतिनिधित्व नभएको टिप्पणी गरिएको हो। कंग्रेस नेत्री तथा अधिकारकर्मी मोहना अन्सारीले महिला र बहिष्कृत नाम नसुनिएको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयमा समेत 7 उपकुलपति नियुक्त गर्नुभएको छ। त्यस्तै उहाँ नेतृत्वको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त पनि नियुक्त गरेको छ। सरकारले खुल्ला प्रतिस्पर्धा गराएर उपकुलपति छानेको जानकारी गराएको छ। वीरगंज महानगरपालिकाको मुख्य सडक क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डुजर चल्न थालेको छ।
1: सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान सुरु गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो, तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
0: वीरगंजबाट शङ्कर आचार्यले हिजो पठाएको रिपोर्ट। उहाँका अनुसार आज पनि डोजर चरण लागिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली नदीको दैलेख खण्डमा सडकबाट खसेर हराएको गाडी खोजीमा हेलिकप्टर प्रयोग गर्न भन्नुभएको छ। सुरक्षा निकायका प्रमुख सङ्घको बैठकमा कडेलले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न निर्देशन दिनुभएको छ। छलफलमा सशस्त्र प्रहरीका डिआइजी कृष्णराज पाठकले गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिन्टारबाट हिँडिसकेको जानकारी दिनुभएको छ। जनपद प्रहरीका डिआइजी जयराज सापकोटाले जलसतह बढेको, धमिलो पानी तथा भौगोलिक कठिनाईका कारण खोजी कार्यमा चुनौती थपिएको बताउनु भएको छ। नेपाली सेना समेत खोजीमा परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानमा खोजी सुरु भएको छ। होर्मुज जलडमरू खोल्न ओमानले बेलायत र फ्रान्ससँग सहकारी गर्ने भएको छ। तीनै देशका नेताहरूले मार्ग खोल्ने विषयमा संयुक्त वक्तव्य निकालेका हुन्। विश्व व्यापारको प्रमुख मार्ग भएकाले साझा जिम्मेवारी सम्झेर तेल बोकेका जहाज पार गराउने काम गरिने वक्तव्यमा उल्लेख छ। अमेरिका इरान युद्धका कारण सो मार्ग अवरुद्ध हुँदै आएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा मध्य प्रदेशमा आंशिक ओझानी रहेको छ।

0: ब्रिगेड अफ गोर्खास पात्रोमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ। ब्रिगेड बेला समेत हुने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्रोसटमा क्युजिएस र वान आरजेआर बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युओजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो सभा 2 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानभरो र अल्रोसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड पलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप ब्रिगेड अफ गोर्खाज महिला भलिबल प्रतियोगिता गोर्खा इन्टेक 25 का सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ। विश्वकप फुटबलको अन्तिम 32 घाना विरुद्धको खेलमा कोलम्बियाले 1-0 अग्रतालाई कायम राखेको छ। अमेरिकाको कान्सास सिटीमा भइरहेको खेलमा कोलम्बियाले पहिलो हाफमै जोनारियासको गोलमा लिएको अग्रता दोस्रो हाफ चलिरहँदा पनि कायम राखेको छ। यो खेलपछि अन्तिम 16 प्रतिस्पर्धा गर्ने समीकरण पूरा हुनेछ। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डको सामना गर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट विजयी भइसकेका छन्। कर्णाली प्रदेशका 33 स्थानीय तह मौसम मापन केन्द्रविहीन भएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलका अनुसार कर्णाली प्रदेशका 79 स्थानीय तहमध्ये 46 स्थानीय तहमा मात्र मौसम मापन केन्द्र सञ्चालनमा छन्। केन्द्र सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारको साथ खोजिएको उहाँको भनाइ छ।
1: अब जलवायु मौसम विज्ञान विभागले मात्रै चाहिँ केन्द्रहरू स्थापना गर्नलाई चाहिँ एकैचोटि धेरै खर्च लाग्ने हुँदा हामी स्थानीय तहका सरकारहरूसँग मिलेर यो चाहिँ स्थापना गर्ने भनेर चाहिँ भनिरहेका छौँ र यसमा चाहिँ प्रदेश सरकारले पनि केही सहयोगको चाहिँ हामी गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ आइरहेका छन्। तर प्रदेश सरकारको बजेट चाहिँ आइसकेको अवस्था छ। त्यसले गर्दा अब स्थानीय सरकार अथवा चाहिँ तात्री निकायहरूबाट विकास साझेदार संस्थाहरूबाट चाहिँ हामी त्यो गर्ने पहल चाहिँ गरिरहेका छौँ।
0: मापन केन्द्र नहुँदा हिमाली पहाडी जिल्लाको पूर्व जानकारी पाउन समस्या हुने गरेको छ। कर्णालीमा 71 स्थानमा मौसम मापन केन्द्र सञ्चालनमा छन्। त्यस्तै जलमापन केन्द्र 31 स्थानमा छन्। नारायणगढ बुटोल सडक पूर्वी खण्डमा कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ। गैंडाकोटदेखि दाउन्नेसम्मको 65 किलोमिटर खण्डमा सम्पूर्ण निर्माण सकिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभएको छ। अब सडक सुरक्षा अन्तर्गतका काम मात्र बाँकी छन्। अब पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास ब्याङ्क एडिबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटोल सडक आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। दाउन्नेदेखि बुटोलसम्म 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छ। 2019 चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना COVID-19 महामारी वन क्षेत्रको रुख कटरमा ढिलाइ लगायत कारणले समयमै सम्पन्न भएको थिएन। बागलुङका 77 स्थानका खानेपानी मुहानमा तिसामा पाइने किटाणु कोलिफर्म भेटिएको छ।
2: गाउँ गाउँ पुगेर खानेपानीका मुहानबाट नमुना पानी संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मका किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमोद शर्माले जानकारी दिनुभएको छ। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा सो किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डेली प्रसाद आचार्यले बताउनु भएको छ। खानेपानीको गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेका पानीको मुहानमा परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलिफर्म भेटिएको छैन। सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको 138 खानेपानीको मुहान परीक्षण गर्दा 27 खानेपानीको मुहानमा कोलिफर्म फेला परेको छ। चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खान हानिकारक हुन्छ। खानेपानीलाई उमालेर अथवा अन्य प्रविधिको प्रयोग गरेर मात्र पिउन अनुरोध गरिएको छ।
0: अमेरिकाले 250 स्वतन्त्रता दिवस मनाउँदैछ। न्युयोर्क सिटीको टाइम्स स्क्वायर लगायत ठाउँमा विशेष कार्यक्रम गर्न लागिएको छ। राष्ट्रपति ट्रम्प दिवस मनाउने साउथ टकटकको माउन्ट रसमर हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँले गर्मीका कारण दिवस मनाउने कार्यक्रममा कुनै फरक नपर्ने दावी गर्नुभएको छ।
3: अहिलेसम्मका खबर यति हो। नमस्कार।

0: विश्वकप फुटबलको अन्तिम 32मा घाना विरुद्ध 1-0 जित निकालेर कोलम्बियाले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डसँगको भेट पक्का गरेको छ।
1: Hear the Colombia roar. It has not been a Kansas City cruise for Colombia tonight, but they are into the round of 16. John Arias, the match winner. Ghana brave and bold, but coming up short. It's finished Colombia 1, Ghana 0.
0: अमेरिकाको कान्सा सिटीमा भएको खेलको 14 मिनटमा जोन एरियासको गोल कोलम्बियाको जितमा निर्णायक भएको हो। यो खेलपछि अन्तिम स्वरमा प्रतिस्पर्धा गर्ने सबै टोलीको टुङ्गो लागेको छ। विश्वकपमा आजबाट अन्तिम स्वरको पहिलो खेलमा क्यानाडा र मोरक्को बीच ह्युस्टनमा भिडन्त हुनेछ। भोलि बिहान 3 बजे पाराग्वेले फ्रान्सको सामना गर्नुपर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट पनि विजयी भएका छन्। लियोनल मेसीले फिफा विश्वकप फुटबलका लगातार 8 खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। फिफाका अनुसार पुरुष र महिला प्रतियोगितामा मेसीले कीर्तिमान बनाउनु भएको हो। उहाँले अर्जेन्टिनाले खेलेका 8 खेलमा 13 गोल गर्नुभएको छ। खेलेका दुई विश्वकपमा 7 गोल गर्ने कीर्तिमान पनि उहाँकै नाममा बनेको छ। यस्तै खेलेका विश्वकपभरिमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसी नै अगाडि रहनु भएको छ। मेसीलाई फ्रान्सका किलियन एम्बाप्पेले पछ्याइरहनु भएको छ। मेसीले आफूले खेलेका विश्वकपमा 20 गोल गरिसक्नु भएको छ। आगामी बुधबारदेखि 3 दिनसम्म राहतानी वितरण प्रक्रिया अवरुद्ध हुने भएको छ। राहतानी विभागले असार 29 गतेदेखि नयाँ प्रणालीमा स्थानान्तरण हुन लागेकाले जिल्ला इलाका र विदेशी नियोगबाट दिइने सेवा 3 दिन अवरुद्ध हुने जनाएको छ। यस्तै विभागबाट दिइने सेवा बिहिबार र शुक्रबार अवरुद्ध हुनेछ। नयाँ प्रणालीमा जाँदा सेवा अवरुद्ध हुने विषयमा विभागले गएको फागुन 28 गते सूचना जारी गरेको थियो। वीरगंज महानगरपालिकाको मुख्य सडक क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाएका घर तथा संरचनामा पुनः डुजर चल्न थालेको छ। गण्डक क्षेत्रमा चलाएको अभियान आज पनि जारी छ। शङ्कर आचार्यको रिपोर्ट।
2: कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डुजर परिचालन गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो। तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
0: हर्मुज जलडमरू खोल्न ओमानले बेलायत र फ्रान्ससँग सहकार्य गर्ने भएको छ। तिनै देशका नेताहरूले मार्ग खोल्ने विषयमा संयुक्त वक्तव्य निकालेका हुन्। विश्व व्यापारका प्रमुख मार्ग भएकाले साझा जिम्मेवारी सम्झेर तेल बोकेका जहाज पार गराउने काम गरिने वक्तव्यमा उल्लेख छ। अमेरिका इरान युद्धका कारण सो मार्ग अवरुद्ध हुँदै आएको छ। अमेरिकाले 250 स्वतन्त्रता दिवस मनाउँदैछ। न्युयोर्क सिटीको टाइम्स स्क्वायर लगायत ठाउँमा विशेष कार्यक्रम गर्न लागिएको छ। राष्ट्रपति ट्रम्प दिवस मनाउने साउथ डाकोटाको माउन्ट रसमोरमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँले गर्मीका कारण दिवस मनाउने कार्यक्रममा कुनै फरक नपर्ने दावी गर्नुभएको छ।
3: We look back on 250 years of glorious freedom, and by the way, on July 4th, it's going to be approximately 107 degrees out. And I'm going to go and I'm going to make a really long speech just to show that I can do anything.
0: देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मध्य प्रदेशमा आंशिक बदली रहेको छ। साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको पनि महाशाखाले आफ्नो वक्तव्य मार्फत जानकारी गराएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार। महेन्द्र।
4: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दैलेखमा कर्णाली नदी बस दुर्घटनाका लागि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली परिचालन भएको छ। इन्स्पेक्टर प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले पानी मुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। बिहिबार भएको दुर्घटनास्थलबाट 400 मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो। गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। निर्वाचन आयोग र विश्वविद्यालयमा गरिएका नियुक्ति समावेशी नभएको गुनासो गरिएको छ। संवैधानिक परिषद बैठकले आयोग र सरकारले विश्वविद्यालयमा गरेको नियुक्ति महिला र बहिष्कृत समुदायको प्रतिनिधित्व नभएको टिप्पणी गरेको हो। कङ्ग्रेस नेत्री तथा अधिकारकर्मी मोहना अन्सारीले महिला र बहिष्कृतको नाम नसुनिएको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयमा समेत 7 उपकुलपति नियुक्त गर्नुभएको छ। यस्तै उहाँ नेतृत्वको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त पनि नियुक्त गरेको छ। सरकारले खुला प्रतिस्पर्धा गराएर उपकुलपति छानेको जानकारी गराएको छ। सरकारको 100 दिने बाचाका नाममा साझा यातायातका गाडीको रङ नफेर्न पूर्वमन्त्री कुलमान घिसिङले सुझाव दिनुभएको छ। महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ब्लू बस सञ्चालन गर्ने योजना साझा यातायातलाई जबरजस्ती लात्न नहुने उहाँको भनाइ छ। घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझा यातायातले विद्युतीय सवारी प्रवर्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको पहिचान बदल्न नहुने राय दिनुभएको छ। हरियो रङ केवल रङ मात्र नभएर वातावरण मैत्री सार्वजनिक यातायात प्रतिको प्रतिबद्धताको प्रतीक पनि भएको उहाँले बताउनु भएको छ। कर्णाली प्रदेशका 33 स्थानीय तह मौसम मापन केन्द्रविहीन भएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कर्णेलका अनुसार कर्णाली प्रदेशका 79 स्थानीय तहमध्ये 46 स्थानीय तहमा मात्र मौसम मापन केन्द्र स्थापना गरिएको छ। केन्द्र सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारको साथ खोजिएको उहाँको भनाइ छ।
4: अब जल र मौसम विज्ञान विभागले मात्रै चाहिँ केन्द्रहरू स्थापना गर्नलाई चाहिँ एकैचोटि धेरै खर्च लाग्ने हुँदा हामी स्थानीय तहका सरकारहरूसँग मिलेर यो चाहिँ स्थापना गर्ने भनेर चाहिँ भनिरहेका छौँ र यसमा चाहिँ प्रदेश सरकारले पनि केही सहयोगको चाहिँ हामी गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ आइरहेका छन्। तर प्रदेश सरकारको बजेट चाहिँ आइसकेको अवस्था छ, त्यसले गर्दा अब स्थानीय सरकार अथवा चाहिँ दात्री निकायहरूबाट विकास साझेदार संस्थाहरूबाट चाहिँ हामी त्यो गर्ने पहल चाहिँ गरिरहेका छौँ।
3: मापन केन्द्र नहुँदा हिमाली पहाडी जिल्लाहरूको पूर्व जानकारी पाउन समस्या हुने गरेको छ। कर्णालीमा 71 स्थानमा मौसम मापन केन्द्र सञ्चालनमा छन्, त्यस्तै जलमापन केन्द्र 31 सञ्चालनमा छन्। बागलुङका 77 स्थानका खानेपानी मुहानमा दिशामा पाइने किटाणु कोलिफर्म भेटिएको छ।
5: गाउँ गाउँ पुगेर खानेपानीका मुहानबाट नमुना पानी संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मका किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमोद शर्माले जानकारी दिनुभएको छ। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा सो किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डेली प्रसाद आचार्यले बताउनु भएको छ। खानेपानीको गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेका पानीको मुहानमा परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलिफर्म भेटिएको छैन। सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको 138 खानेपानीको मुहान परीक्षण गर्दा 27 खानेपानीको मुहानमा कोलिफर्म फेला परेको छ। चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खान हानिकारक हुन्छ। खानेपानीलाई उमालेर अथवा अन्य प्रविधिको प्रयोग गरेर मात्र पिउन अनुरोध गरिएको छ।
3: पोल्यान्डका प्रधानमन्त्रीले रुसबाट हुन सक्ने खतरालाई लिएर आगामी केही महिना चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। मस्कोले नेटोभित्रको मनमुटाव परीक्षण गर्न पोल्यान्डमा आक्रमण योजना बनाएको हुन सक्ने भनिएका बेला प्रधानमन्त्री डोनाल्ड टस्कको भनाइ आएको छ। थप जानकारी अङ्ग्रेजी सेवाका टम पेडीबाट।
6: Polish Prime Minister Donald Tusk said he did not wish to scare anyone, but that Russian threats could not be ignored, and that Poland was preparing for various situations. Moscow has already been appearing to test NATO's defences over the past year, with several alleged incursions of drones and fighter jets into the territory of member states.
3: राके पढेको खरो चुनौतीका बीच डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम सोह्रमा पुगेको छ. अमेरिकाको मायामा भएको अन्तिम 32 खेलमा के पढेमाथि अर्जेन्टिनाले 3-2 नतिजा निकालेको छ. खबर यति नै. नमस्कार.
1: बीएफबीएस गोर्खा रेडियो हो.

0: गाडी चलाउने लाइसेन्स सफाई र वितरणमा सरकार लक्ष्य नजिक देखिएको छ। चैत 13 गते शपथ ग्रहणपछि सरकारले 100 दिनभित्र 29 लाख लाइसेन्स छापेर वितरण गर्ने निर्णय गरेको थियो। आजसम्मको विवरण अनुसार 23,89,000 लाइसेन्स छपाइसकिएको छ। पहिलो सम्झौता अनुसार 12 लाख लाइसेन्स छपाएपछि दोस्रो चरणमा वैशाख 4 गते अर्को सम्झौता भई थप 17 लाख छपाई जारी रहेको हो। सरकारले साउन 1 गतेबाट छापेका लाइसेन्स घर घरमै पुर्याउने वाचा गरेको छ। कतिपय ठाउँमा कर्मचारीले गाडी चलाउने लाइसेन्स घरमै पुर्याइदिन थालेका छन्। सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्दै आएको छ। सरकारले हुडाक सेवा नागरिकका कागजपत्र ढुवानीका लागि प्रयोग भइरहेको जनाएको छ। राहदानी गाडीको लाइसेन्स शैक्षिक प्रमाणपत्र नागरिकका घरमा पुर्याउने काम जारी रहेको हुडाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभएको छ। यही असार 19 गतेसम्म 75 जिल्लामा 6,293 थान राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइसकिएको विभागले जनाएको छ। हालसम्म हुलाक मार्फत त्रिभुवन विश्वविद्यालयको 263 शैक्षिक प्रमाणपत्र सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइएको छ। सरकारी कार्यालयबीच सामान ढुवानीका लागि पनि हुलाक सेवाले जिम्मेवारी वहन गरेको छ। यो वर्ष वर्षा सुरु भएपछि विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका जम्मा 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु भएको छ, 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु, 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएको छ, ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो भारी वर्षा ढुङ्गा पल्टिएर वन डढिलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
0: विश्वकप फुटबलको अन्तिम 32 घाना विरूद्ध 1-0 जित निकालेर कोलम्बियाले प्री क्वार्टर फाइनलमा स्विजरल्याण्डसँगको भेट पक्का गरेको छ।
2: Hear the Columbia roar. It has not been a Kansas City cruise for Columbia tonight, but they are into the round of 16. John Arias, the match winner. Ghana brave and bold, but coming up short. It's finished Columbia 1, Ghana 0.
0: अमेरिकाको कान्सास सिटीमा भएको खेलको 14 मिनटमा जोन एरियासको गोल कोलम्बियाको जितमा निर्णायक भएको हो। यो खेलपछि अन्तिम 16 प्रतिस्पर्धा गर्ने सबै टोलीको टुङ्गो लागेको छ। विश्वकपमा आजबाट अन्तिम 16 पहिलो खेल हुँदैछ। पहिलो खेलमा क्यानाडा र मोरक्को बीच ह्युस्टनमा भिडन्त हुनेछ। भोलि बिहान 2:45 पाराग्वेले फ्रान्सको सामना गर्नुपर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट विजयी भइसकेका छन्। लियोनेल मेसीले फिफा विश्वकप फुटबलका लगातार 8 खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। फिफाका अनुसार पुरुष वा महिला प्रतियोगितामा मेसीले कीर्तिमान बनाउनु भएको हो। उहाँले अर्जेन्टिनाले खेलेका 8 खेलमा 13 गोल गर्नुभएको छ। खेलेका 2 विश्वकपमा 7 गोल गर्ने कीर्तिमान पनि उहाँकै नाममा बनेको छ। विश्वकपका खेलमा 30 पटक खेलेर मेसीले अर्को कीर्तिमान पनि बनाउनु भएको छ। यस्तै खेलेका विश्वकपभरिमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसी नै अगाडि रहनु भएको छ। मेसीले आफूले खेलेका विश्वकपमा 20 गोल गरिसक्नु भएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकाको 250 स्वतन्त्रता दिवस मनाउने कार्यक्रमको सुरुवात गर्नुभएको छ। ट्रम्प साउथ डाकोटाको कार्यक्रममा सहभागी हुनुभएको छ। ट्रम्पले नेसनल गार्डलाई धन्यवाद दिएर प्रवचनको सुरुवात गर्नुभएको छ।
3: Well, thank you very much to the men and women of the South Dakota Air National Guard and those beautiful F-35s. We love them and I want to thank you all for being here. This is a big crowd. This is a lovely crowd. And what a sight it is. I want to thank Senate Majority Leader John Thune, a good friend of mine and all of us. Senator Mike Rounds, great guy.
0: देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल ढाकेको तथा मध्य प्रदेशमा आंशिक बदली रहेको छ।
4: नमस्कार। यो बीएफबीएस गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: अमेरिकाले इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको 6 दिने सार्वजनिक अन्त्येष्टि शुरू भएको छ। तेहरानको ग्रान्ड मार्सल मस्जिदमा खामेनीको अन्त्येष्टि समारोह शुरू भएको हो। समारोहमा सहभागी हजारौं नागरिकले अमेरिका र इजरायल विरूद्ध बदला भन्दै चर्को नाराबाजी गरेका छन्। बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका सुकाकुल समर्थकले विशाल धार्मिक परिसर भरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तेहरानमा जारी कार्यक्रममा आउँदो 3 दिनमा 1.50 करोडदेखि 2 करोडसम्म मानिस सहभागी हुने इरानी अधिकारीहरूको भनाइ छ। सन् 1989 इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका 86 वर्षीय खामेनीको गएको 28 फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो। आउँदो बुधबारदेखि 3 दिनसम्म राहदानी वितरण अवरोध हुने भएको छ। राहदानी विभागले असार 29 नयाँ प्रणालीमा स्थानान्तरण हुन लागेकाले जिल्ला इलाका र विदेशी नियोगबाट दिइने सेवा 3 दिन अवरुद्ध हुने जनाएको छ। त्यस्तै विभागबाट दिने सेवा बिहिबार र शुक्रबार अवरुद्ध हुनेछ। नयाँ प्रणालीमा जाँदा सेवा अवरुद्ध हुने विषयमा विभागले गएको फागुन 28 गते सूचना जारी गरेको थियो। दैलेखमा कर्णाली नदी बस दुर्घटनापछिको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर टोली परिचालन भएको छ। इन्स्पेक्टर प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय टोली पुगेर बेपत्ता गाडी र यात्राको खोजी गर्ने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले पानीमुनि र भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। बिहिबार भएको दुर्घटनाबाट 400 मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो। गाडी र अरू यात्रीको अवस्था अहिलेसम्म अज्ञात छ। गोर्खा वेलफेयर ट्रस्टले 33 वर्ष अगाडि आफैले टिनको सानो हालिदिएको रोल्पाको रेउघामा रहेको पिताराज माध्यमिक विद्यालयमा टिनको सानो फेरिदिएको छ। बुटोलबाट छवि पाण्डे।
1: गोर्खा वेलफेयर ट्रस्टले नयाँ टिन फेरिदिएपछि करिब 200 विद्यार्थीलाई अध्ययनमा सहज भएको छ। वर्षाको बेला टिनबाट पानी चुहिँदा विद्यार्थीलाई समस्या परेको अवस्थामा ट्रस्टले टिनको छाना फेरिदिनुका साथै रङ्गरोगन समेत गरिदिएको विद्यालयका प्रधानाध्यापक खड्ग केसी बुढा मगरले बताउनु भयो। अधिकांश मगर र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले समयमै काम सम्पन्न गरेको भन्दै गोर्खा वेलफेयर ट्रस्टलाई धन्यवाद दिएको छ। प्रधानाध्यापक बुढा मगरका अनुसार निर्धारित मितिमै राम्रो काम गर्ने ट्रस्टको काम गर्ने शैलीको रोल्पाली जनताले प्रशंसा गरेका छन्। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार करिब 6 लाख रुपियाँको लगानीमा विद्यालयको टिनको छाना फेरिदिनुका साथै कक्षा कोठाहरू रङ्गरोगन गरिएको हो।
0: पूर्व मन्त्री उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको 100 दिने बाचाका नाममा साझा यातायातको गाडीको रङ नफेर्न सुझाव दिनुभएको छ। महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ब्लू बस सञ्चालन गर्ने योजना साझा यातायातलाई जबरजस्ती लाद्न नहुने उहाँको भनाइ छ। घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक भए पनि साझा यातायातले विद्युतीय सवारी प्रवर्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अप्नाउँदै आएको पहिचान बदल्न नहुने राय दिनुभएको हो। हरियो रङ केवल रङ मात्र नभएर वातावरण मैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि भएको उहाँको भनाइ छ। भोजपुरका किसानहरू व्यावसायिक जडीबुटी खेतीमा आकर्षित भएका छन्। अरूभालीको तुलनामा जडीबुटीको खेतीबाट राम्रो आमदानी हुने भएपछि चिराइतो लौटसल्ला सतुवा लगायतका जडीबुटीको खेती सुरु गरिएको नर्वे शर्पाले बताउनु भएको छ।
2: मलाई प्रश्न मिल्यो भनौँ न, अलिकति उत्साह आयो, जाँग चलो। वनले एक गरेको छ मेरो 1,15,370 कसो छ, फेरि यस्तो सबै जनतालाई दियोस्, सबैले सिकोस्।
0: जडीबुटी खेतीमा लागेका किसानलाई वर्षेनी अनुदान कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत नूर मोहम्मद मियाले जानकारी दिनुभएको छ।
3: चिराइतो हेर्न पाएका छौँ र यो 1 वर्षमा एउटा किसानले यहाँ बुझ्दाखेरि करिब करिब 6 लाखसम्म चाहिँ आमदानी गरेको बुझियो। चिराइतो खेती मात्रै होइन, यहाँ मल्टिपर्पज होइन, हामी इन्टरक्रपिङ भन्छौँ। यहाँ चाहिँ मकै खेती पनि र मकैको भित्रभित्र यो चिराइतो खेती उता आलु पनि लगाएको पायौँ।
0: रोयल एयरफोर्सले इटली र जापानसँग मिलेर लडाकु जेट निर्माण गर्ने योजनामा हस्ताक्षर भएको छ। लडाकु जेट बनाउन 4.6 अर्ब पाउन्डको सम्झौतामा हस्ताक्षर भएको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: ब्रिगेड अफ गोर्खा अजफात्रमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ।
1: ब्रिगेड बेला समेत भन्ने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्रोसटमा क्युजिएस र वान आरजेआर बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युओजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो सभा 2 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे शुरू भएर साँझ 6 बजे समापन हुनेछ। फानबर र अल्रसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड बेलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खाज महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 का सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ।
0: अमेरिका इजरायलको संयुक्त हवाई कार्यवाहीमा मारिएको इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको 6 दिने सार्वजनिक अन्त्येष्टि समारोह आजदेखि शुरू भएको छ। तेहरानको ग्रान्ड मुसल्ला मस्जिदमा खामेनीको अन्त्येष्टि समारोह सुरु भएको हो। समारोहमा सहभागी हजारौं नागरिकले अमेरिका र इजरायलको नाश होस्, बदला लिनुपर्ने भन्दै चर्को नाराबाजी गरेका छन्। बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका सोकाकोल समर्थकले विशाल धार्मिक परिसर भरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तेहरानमा जारी कार्यक्रममा आउँदो 3 दिनमा 1.5 करोड़देखि 2 करोड़सम्म मानिस सहभागी हुने इरानी अधिकारीहरूको भनाइ छ। सन् 1989 इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका 86 वर्षीय खामेनीको गएको 28 फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा ज्यान गएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले साझा यातायातको रंग परिवर्तन गरेर ब्लू बनाउने सरकारी निर्णयको विरोध गर्नुभएको छ। आज बिहान सामाजिक सञ्जालमा लेख्दै घिसिङले हरियो रंग रंग मात्रै नभएर वातावरण मैत्री सार्वजनिक यातायातको प्रतीक भएकाले निलो रंग बनाउन खोजिएकोमा आपत्ति जनाउनु भएको हो। महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक भए पनि साझा यातायातले विद्युतीय सवारी प्रवर्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाएको हरियो पहिचानलाई रंग बदलेर कमजोर बनाउन उपयुक्त नहुने उहाँको टिप्पणी छ। सरकारले शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा महिलाको सुरक्षित यात्राका लागि ब्लू बस चलाउने योजना ल्याएको छ। निलो बस सेवाका लागि साझाका बसको रंग बदल्ने चर्चा छ। महिलाले जुनसुकै सार्वजनिक बस चढ्दा पनि पूर्ण सुरक्षित महसुस गर्ने वातावरण बनाउनु पर्ने किसिमको भनाइ छ। गोर्खा वेलफेयर ट्रस्टले 33 वर्ष अगाडि आफैले टिनको छानो हालिदिएको रोल्पा रेउकाको पितराज माभिमा टिनको छानो फेरिदिएको छ। भुटोलबाट छवि पाण्डे।
2: गोर्खा वेलफेयर ट्रस्टले नयाँ टिन फेरिदिएपछि करिब 200 विद्यार्थीलाई अध्ययनमा सहज भएको छ। वर्षाको बेला टिनबाट पानी चुहिँदा विद्यार्थीलाई समस्या परेको अवस्थामा ट्रस्टले टिनको छाना फेरिदिनुका साथै रङ्गरोगन समेत गरिदिएको विद्यालयका प्रधानाध्यापक खड्गा केसी बुढा मगरले बताउनु भयो।
3: छाना फेरि भवनको छाना फेरि त्यो फ्यानो पनि भइसक्यो, छाना फेर्ने त्यसपछि रङ्गरोगन पनि भयो। पहिले अब चुन्थ्यो गरेर बर्खामा चुन्थ्यो, टिन चाहिँ खेल लागेर कामै नलाग्ने भएको थियो। त्यो क्लासमा 5 क्लास बसेको छ, पानी पर्ने बेलामा त्यही हो अब डिस्टर्ब हुन्थ्यो, अन्त सार्नु पर्थ्यो। अहिले चाहिँ अब ढुक्क भयो।
2: अधिकांश मगर र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले समयमै काम सम्पन्न गरेको भन्दै गोर्खा वेलफेयर ट्रस्टलाई धन्यवाद दिएको छ। प्रधान अध्यापक बुढा मगरका अनुसार निर्धारित मितिमै राम्रो काम गर्ने ट्रस्टको काम गर्ने शैलीको रोरपाली जनताले प्रशंसा गरेका छन्। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार करिब 6 लाख रुपियाँको लगानीमा विद्यालयको टिनको छाना फेरिदिनेका साथै कक्षा कोठाहरू रङ्गरोगन गरिएको हो।
0: दैलेखमा कर्णाली बस दुर्घटनापछिको खोजीका लागि सशस्त्रको विपद व्यवस्थापन तालिम शिक्षालय क्वारेन्टाइनबाट गोताखोर टोली परिचालन भएको छ। इन्स्पेक्टर प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय टोली पुगेर बेपत्ता गाडी र यात्रीको खोजी गर्ने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले पानीमुनि र भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। अस्ति बिहिबार भएको दुर्घटनास्थलबाट 400 मिटर तल भीरमा 1 पुरुषको शव निकालिएको थियो। गाडी र अरू यात्रुको अवस्था अज्ञात छ। बेलायती सेनाको रोयल एयरफोर्सले इटली र जापानसँग मिलेर लडाकु जेट निर्माण गर्ने योजनामा हस्ताक्षर भएको छ।
4: The contract is part of the Global Combat Air Program, or GCAP, which aims to produce a cutting-edge fighter by 2035. Defence Minister Luke Pollard says it'll give the RAF the tools they need to keep the UK safe, backed by an £8.6 billion commitment in the Defence Investment Plan.
0: हवस् त अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: गुणस्तर कायम नगरेको भन्दै काठमाडौँ न्यू रोडको एउटा रेस्टुरेन्टलाई 2 लाख जरिवाना तिराइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यू रोडको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालीलाई 2 लाख जरिवाना गरेको हो। रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। फ्रिजको भण्डार पनि अव्यवस्थित र तेलको गुणस्तर मात्रा टिपिएम 22 पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माको भनाइ छ। ब्रिगेड अफ गोर्खाज पात्रोमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ।
1: ब्रिगेड पेला समेत हुने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्ड्रोसटमा क्युजिएस र 1 RGR बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युओजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो सभा 2 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानवर र अल्लसरका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड पेलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खाज महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ।
0: अमेरिका इजरायलको संयुक्त हवाई कारवाहीमा मारिएका इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनीको 6 दिने सार्वजनिक अन्त्येष्टि समारोह आजदेखि सुरु भएको छ। तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा खामेनीको अन्त्येष्टि समारोह सुरु भएको हो। समारोहमा सहभागी हजारौं नागरिकले अमेरिका र इजरायलको नाश होस्, बदला लिनुपर्ने भन्दै सरको नाराबाजी गरेका छन्। बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका सोकाकुल समर्थकले विशाल धार्मिक परिसर भरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तेहरानमा जारी कार्यक्रममा आउँदो 3 दिनमा 2 करोडसम्म मानिस सहभागी हुने इरानी अधिकारीहरूको भनाइ छ। गर्मीबाट बचाउन 6,000 भन्दा बढी पानी छर्कने यन्त्र वाटर स्प्रिङ्कलर जडान गरिएको छ। सन् 1989 इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका 86 वर्षीय खामेनीको गएको 28 फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो। सुरक्षा कारण देखाउँदै आयतुल्ला अली खामेनीका छोरा मोजताब खामेनी भने समारोहमा उपस्थित नभएको खबर छ। अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनीको अन्त्येष्टिका लागि अमेरिकाले इरानलाई 1 हप्ताको बिदा दिएको बताउनु भएको छ। आफूले मानवताको नाताले इरानलाई 1 साताको छुट दिएको उहाँको भनाइ छ। खामेनीको अन्त्येष्टि कार्यक्रम सकिने बित्तिकै इरानले अमेरिकी शर्त मान्नुपर्ने पनि ट्रम्पको भनाइ छ। अन्त्येष्टि कार्यक्रममा 100 भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी भएका छन्। फेब्रुअरी 28 आक्रमणमा मारिएका खामेनीसँगै 14 महिने नातिनी, छोरी, ज्वाइँ र बुहारीलाई पनि अन्तिम श्रद्धाञ्जली दिइएको छ। अन्त्येष्टिमा सहभागी हुने सर्वसाधारणका लागि तेहरानमा मेट्रो र सरकारी बसको निशुल्क व्यवस्था गरिएको छ। होटलको भाडामा 50% छुट र स्कुल मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ। अन्त्येष्टिमा आउनेहरूलाई खुवाउन 5 करोड रोटी तयार गरिने र त्यसका लागि तेहरानमा 16 घुम्ती बेकरी राखिएको खबर छ। इस्लाम धर्ममा शवमा रासायनिक लेप लगाउन नपाइने भएकाले खामेनीको शवलाई 4 महिनासम्म कुनै केमिकल बिना कोल्ड स्टोरेजमा राखिएको थियो। मुस्ताङको घरबझुङ गाउँपालिकामा चक्रपथ निर्माण भएको छ।
1: गण्डकी प्रदेश सरकारको 1 निर्वाचन क्षेत्र 1 सडक आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडकले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम ढिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्धन भगवती जलजला जैविक कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
0: गाडी चलाउने लाइसेन्स सफाई र वितरणमा सरकार लक्ष्य नजिक देखिएको छ। 13 गते शपथ ग्रहणपछि सरकारले 100 दिनभित्र 29 लाख लाइसेन्स छापेर वितरण गर्ने निर्णय गरेको थियो। आजसम्मको विवरण अनुसार 23,89,000 लाइसेन्स छपाई सकिएको छ। पहिलो सम्झौता अनुसार 12 लाख लाइसेन्स छापेपछि दोस्रो चरणमा वैशाख 4 गते अर्को सम्झौता भएर थप 17 लाख छपाई जारी राखेको छ। सरकारले साउन 1 गतेबाट छापिएका लाइसेन्स घर घरमै पुर्याउने बाचा पनि गरेको छ। कतिपय ठाउँमा कर्मचारीले गाडी चलाउने लाइसेन्स घरमै पुर्याइदिन थालेका छन्। सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्ने आएको छ।
2: BFBS, Gorkha Radio Home.

0: बालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। गएको चैत 13 गते गठन भएको सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारिजी, कर्मचारीको ट्रेड युनियन र सोभियो खारिजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसै गरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूहमा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा राखेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने पनि 100 बुँदे कार्यसूची ल्याएको थियो। सरकारले विकल्प विनय सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनय दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साथ्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। गुणस्तर कायम नगरेको भन्दै काठमाडौँ न्यू रोडको एउटा रेस्टुरेन्टलाई 2 लाख जरिवाना तिराएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यू रोडको कर्नर पोइन्ट रेस्टुरा एण्ड बार प्रालीलाई 2 लाख जरिवाना गरेको हो। रेस्टुरामा सरसफाईको सामान्य पाइए पनि म्याद नागेको फ्रूट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। फ्रिजको भण्डारण पनि अव्यवस्थित र तेलको गुणस्तर मात्रा टीपीएम 22 पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माको भनाइ छ। ब्रिगेड अफ गोर्खाज पात्रोमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ।
1: ब्रिगेड पला समेत हुने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्रोसटमा क्युजिएस र 1 RGR बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युओजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो 2:15 बजेपछि बीएफपीएस फोर्सेस न्यूज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानभरो र अल्लसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड पलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खाज महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 का सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ।
0: नेपालगंजमा स्वर्गीय राजा वीरेन्द्रको सालेकसँगै बीपी पुष्पलाल गणेशमान शहीद सेतु विकको सालेक पुनस्थापना गरिएको छ। थप विवरण सहित नेपालगंजबाट दिलबहादुर केसी।
2: 2062-63 को जन आन्दोलनमा तोडफोड गरेर फालिएको राजा वीरेन्द्रको शालिग गए राति 2 बजेतिर राखिएको हो। धम्बजी चोकमा वीरेन्द्रको शालिग राख्न राजावादीले निरन्तर दबाव दिइरहेका थिए, तर तत्कालीन सरकार समर्थित नेताहरूको निर्देशनमा प्रहरीले रोक्दै आएको थियो। अहिले नेपालगंज उपमहानगरपालिकाको नेतृत्वमा राजाको शालिग पुनर्स्थापना गरिएको हो। रापरपाका नेता एवं राजाको शालिग राख्न निरन्तर दबाव दिँदै आएका ऋषिराज देवकोटा।
3: स्वर्गीय राजा वीरेन्द्रको यो वीरेन्द्र चोकमा मूर्ति स्थापना गर्ने कार्यक्रममा यहाँ उपस्थित भएका छौँ।
2: नेपालगंज उपमहानगरपालिकाले जेएनजी विद्रोहका बेलामा तोडफोड गरिएका नेता तथा शहीदको शालिग पुनः राख्ने क्रममा राजाको पनि राखेको हो। यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ। राजसपाका अध्यक्ष विवेक श्रेष्ठ,
4: संरक्षण सबैले गर्नुपर्छ, त्यो गणेशमान चोक, बीपी चोक, शालिग राखे भने सबै शालिग राख्नुपर्छ भनेर मैले नि सुरुमै मैले भनेको थिएँ सर। हाम्रो एकदम इतिहासको बचाउने ठाउँ कुरामा हाम्रो समर्थन छ।
2: नेपालगंजका चोक चोकमा रहेका शालिगहरू सबै जसो राखिएको छ। जेएनजी विद्रोहमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह सहित सेतु बिकको शालिग तोडफोड गरिएको थियो, ती सबै पुनर्स्थापना गरिएको छ। नेपाली कंग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले इतिहासको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै खुसी लागेको बताउनु भयो।
5: पुरानो सम्पदाहरू, पुराना जानकारीलाई, पुराना चिजहरूको संरक्षण गर्नु राज्यको दायित्व हो होइन। त्यो पुराना विभूतिहरू, विभना पुराना जस्तै शालिगहरू, सबै चिज पुरानो जानिसलाई चिजहरूलाई देशमा संरक्षण गर्नुपर्छ।
2: तर एमाले भने राजाको शालिग राख्ने कामको विरोध गरेको छ। एमाले अध्यक्ष निरग गुरुङ,
6: 2072 को संविधानले यहाँ राजा रजौटालाई कसैले चिन्दैन, नेपालगंज उपमहानगरपालिकाले वैधानिक मेयरले अवैधानिक काम गरेको भन्ने हुन्छ।
2: नेपालगंज उपमहानगरपालिकाले इतिहास र सम्पदाको संरक्षणका लागि शालिग पुनर्स्थापना गरिएको जनाएको छ भने यसको विषयमा राजनैतिक दलहरू बीच भने फरक फरक धारणाहरू सार्वजनिक भइरहेका छन्।
0: अमेरिका र इजरायलको संयुक्त हवाई कारवाहीमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको 6 दिने सार्वजनिक अन्त्येष्टि समारोह आजदेखि शुरू भएको छ। तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा खामेनेईको अन्त्येष्टि समारोह शुरू भएको

समुदायमा

0: बालेन्द्र शाह नेतृत्वको सरकारले आज 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। जेएनसी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको हो। बालेन नेतृत्वको सरकारले 2048 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका बहुजवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको छ। मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवा प्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानून सुधार प्राथमिकतामा र 100 भन्दा बढ़ी कानून संशोधन गृहकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणालीको थालनी लगायतलाई समेटेर उपलब्धि सार्वजनिक गरेको छ। सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी 67 करोड़ रूपियाँ मध्ये करिब 41 करोड़ भुक्तानी गरिसकेको बताएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी 2083 वैशाख 17 67 करोड़ रूपियाँ रहेकोमा करिब 41 करोड़ रूपियाँ भुक्तानी गरिसकेको बताउनु भएको हो। महान्यायाधिवक्ताको कार्यालयले जेएनजी आन्दोलन ताकाका घटनासँग सम्बन्धित फौजदारी अभियोगका मुद्दाको पेशी स्थगित गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। मुलुकभरका उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र पठाएर मुद्दाहरूको पेशी स्थगित गर्न भनेको हो। गृह मन्त्रालयको असार 18 गतेको निर्णय अनुसार 2082 भदौ 23-24 घटनाहरूमा लागेका फौजदारी अभियोगका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न कार्यदल बनेर प्रक्रियामा रहेको पत्रमा उल्लेख छ। सहायक न्यायाधिवक्ता विश्वास तिमल सिन्हाले हस्ताक्षर गरेको पत्रमा सोही कार्यदलको प्रतिवेदन पेश नभएसम्मका लागि उक्त दिनका घटनामा संलग्न भएकै कारण दायर गरिएका फौजदारी मुद्दाहरूको सुनवाई प्रक्रिया हाललाई रोक्न भनिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओली,
1: कहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, ओम्नी भने छ, के हो यस्ता खालका जाने अनेकका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई, कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई, यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनेछ रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: गोर्खा वेलफेयर ट्रस्टले 33 वर्ष अगाडि आफैले टिनको छानो हालिदिएको रोल्पाको रेउघामा रहेको पितराज माध्यमिक विद्यालयमा टिनको छानो फेरिदिएको छ। भुटोलबाट छवि पाण्डे।
2: गोर्खा वेलफेयर ट्रस्टले नयाँ टिन फेरिदिएपछि करिब 200 विद्यार्थीलाई अध्ययनमा सहज भएको छ। वर्षाको बेला टिनबाट पानी चुहिँदा विद्यार्थीलाई समस्या परेको अवस्थामा ट्रस्टले टिनको छाना फेरिदिनुका साथै रङ्गरोगन समेत गरिदिएको विद्यालयका प्रधानाध्यापक खड्गा केसी बुढा मगरले बताउनु भयो।
3: छाना फेरि भवनको छाना फेरि फ्यान ओभर पनि भइसक्यो, छाना फेर्ने त्यसपछि रङ्गरोगन पनि भयो। पहिले अब चुन्थ्यो गरेर बर्खामा चुन्थ्यो, टिन चाहिँ खेल लागेर कामी नलाग्ने भएको थियो। त्यो क्लासमा 5 वटा क्लास भइसकेर छ, पानी पर्ने बेलामा त्यही अब डिस्टर्ब हुन्थ्यो, अन्त सार्नु पर्थ्यो, अहिले चाहिँ अब ढुक्क भयो।
2: अधिकांश मगर र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले समयमै काम सम्पन्न गरेको भन्दै गोर्खा वेलफेयर ट्रस्टलाई धन्यवाद दिएको छ।
0: अहिलेसम्मका खबर यति नै।

0: बालेन्द्र शाह नेतृत्वको सरकारले आज 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। जेएनजे आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। बालेन नेतृत्वको सरकारले 2048 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबियू खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सरुवा सुविधा कटौती, सरकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको छ। मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवा प्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानून सुधार प्राथमिकतामा र 100 बढी कानून संशोधन, गृह कार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणालीको थालनी लगायतलाई समेटेर उपलब्धि ल्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपा भित्रै रहेको बताउनु भएको हो।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीले बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
1: पहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ भन्या छ, गिरिबन्धु भन्या छ, वाइल्ड बडी भन्या छ, ओम्नी भन्या छ, के के हो यस्ता खालका जाने भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमाले लाग्छ। कहीँ कसैले ठेका पट्टामा कमिसन खाएको हुन सक्छ, त्यसको आरोप नेकपा एमाले लाग्छ। यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनेछ, रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूची कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङ दम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। कांग्रेसले कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने, सरकारका कार्य प्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ। रोयल गोर्खा राइफल्सको 32 जन्मदिन आज पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 औं स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल
1: अहिले सबका खबर यति नै। नमस्कार।

0: हजुर अर्को साला भेटौ हजुर अर्को साला
1: यो BFBS गोर्खा रेडियो हो।

0: दैलेखको चामुण्डा बिद्रासैनी सात साङ्गे तारामा सुर्खेतबाट कालीकोट तिर जाँदै गर्दा कर्णाली नदीमा खसेको फोर्स गाडीका बेपत्ता चारजनाको खोजी कार्य अझै जारी छ। नदीको तीव्र बहाव, धमिलो पानी र जटिल भौगोलिक अवस्थाले खोज तथा उद्धारमा चुनौती थपिएको प्रहरीले जनाएको छ। आज कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै प्राकृतिक प्रतिकूलता बीच उपलब्ध सबै साधन स्रोत र अत्याधुनिक प्रविधिको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले वर्षायाम भएकाले पानीको बहाव अत्यधिक बढेकाले गोताखोरलाई खोजी गर्न कठिनाई भएको बताउनुभयो। चुनौतीबीच पनि खोजीलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको उहाँको भनाइ छ। विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सोनार क्यामेरा र म्याग्नेट सहितको विशेष प्राविधिक टोली घटनास्थलमा खटिएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई निगरानी र खोजी समेत भइरहेको प्रहरी जनाएको छ। अस्ति असार 18 गते बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली राजमार्गबाट नदीमा खसेको थियो। दुर्घटनामा कालीकोटका जेके जी त्रुवाको मृत्यु पुष्टि भइसकेको छ। चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, मेखे जी त्रुवा र सिर्जना खड्का अझै बेपत्ता छन्। सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौ भनेर भनेका थियौं। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौं। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यावहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपा भित्रै रहेको बताउनु भएको हो।
2: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीले बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
2: कहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, टोम्नी भने छ, के के यस्ता खालका जाने अनेक भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनुपर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सरकार शासकीय सुधार समिति सयौँ कार्य सूची कार्यान्वयन गर्न सफल भएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङ दम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयका जिम्मेवारी पाएका संयोजकको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। काङ्ग्रेसले कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने, सरकारका कार्य प्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसदमा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ। सरकारले दैलेखको

जनाएको छ। सरकारले सार्वजनिकको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यवसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखेको उल्लेख छ।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ. प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो. सरकारका प्रवक्ता सस्मित पोखरेल
4: 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ. त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ. एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ. यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ. त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष प्रभावकारी जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ. त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ. सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ. यसले मूलतः मल औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु.
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ. पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढाल्ने तत्त्वहरू राष्ट्रभित्रै रहेको बताउनु भएको हो.
5: र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ. तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीले बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन. त्यस कारण परिवर्तन पर्खिने चिज होइन.
3: अध्यक्ष ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ.
5: मैले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ. यस्ता तमासा यदि होल्डिङ्स भनेको छ, गिरिबन्धु भनेको छ, वाइल्ड बडी भनेको छ, ओम्नी भनेको छ, के हो यस्ता खालका जाने अनेकका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे. तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ. त्यसको आरोप नेकपा एमाले लगाउनु, यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनेछ रहनु पर्छ. त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन. गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ. हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ. हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ.
3: सरकारले दैलेखको जलजली क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको जनाएको छ.
6: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ. भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ. परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ. सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ. साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ.

रोयल गोर्खा राइफल्सको 32 औँ जन्म दिन पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल उत्सव नभई गोर्खा सैनिकहरूको इतिहास, योगदान र गौरवलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर भएको बताउनुभयो। उहाँले जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको बताउनुभयो।
1: ओभरअल नेपालमा चाहिँ आरडीआरको 32 जन्म दिवस चाहिँ दार्जिलिङमा 1 जुलाईमा मान्यो, धरानमा आज हुँदैछ, अनि पोखरामा पनि आज 4 जुलाईमा, र काठमाडौँमा चाहिँ 25 जुलाईमा सेलिब्रेसन गर्दैछ, र आफ्नो आफ्नो एरियामा सेलिब्रेसन गरिरहन्छ। र यो 32 जन्मदिवसको उपलक्ष्यमा आरजीआरको सबै मेम्बरहरूलाई हाम्रो धेरै धेरै शुभकामना टक्राउन चाहन्छु।
0: ब्रिटिस क्याम्प पोखराका 2IC बेलबहादुर गुरुङले नेपाल र बेलायत बीचको लामो सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पूर्व सैनिक, बहालवाला सैनिक र समुदाय बीचको सहकार्यले सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो।
2: रोयल गोर्खा राइफल्सको चाहिँ 32 वर्ष पुगेको उपलक्ष्यमा जुन हाम्रो कम्बाइन्ड खालको सेलिब्रेसन हुन्छ, हाम्रो सर्भिङ पर्सनल थोरै छ बिजेपीमा, हाम्रो भेटरन स्टोरीहरू उहाँहरू चाहिँ रान मेम्बर्सहरू धेरै छ, अनि इट्स गुड टु सी आज एउटै ब्रिटिस गोर्खा पोखरा क्याम्पमै आएर उहाँहरू चाहिँ र हामी सर्भिङ पर्सनल सबैजना यहाँसँगै सेलिब्रेट गर्न पाउँछ, एकदमै खुसी लागेछ।
3: मुस्ताङको घरपचुङ गाउँपालिकामा चक्रपथ निर्माण सकिएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़कले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोविड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम ढिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्धन भगवती चलचला जैविक कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सड़क प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
3: अब खबर फटाफट।
5: गण्डकीका 6 जिल्ला पूर्ण खोप सुनिश्चित घोषित। कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा जन्मदेखि 23 महिनाभित्रका सबै बाल बालिकाले सबै खोप पाएको प्रादेशिक जनस्वास्थ्य केन्द्रको तथ्याङ्क असारभित्रै। बाँकी 5 जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै 2025 को पहिलो 6 महिनामा 5,77,600 विदेशी पर्यटक आएकोमा यो वर्षको यही अवधिमा 6,20,500 पर्यटक आए। पेन्सन जाने सरकारी कर्मचारीलाई आउँदो 25 गते भित्रै रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन। उनीहरूले पाउने उपदान, सञ्चित विदा र उपचारको रकम पनि दिइहाल्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र। बाँकेको 33,800 हेक्टर धान खेत मध्ये हालसम्म 18% मात्रै रोपाई, पानी नपरेपछि सिक्टा सिंचाई र भूमिगत पानीको भर। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र पनि पुग्न थाले। बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोट पर्यटकको रोजाइमा पर्दै नवलपुर देवचोलीका महिला वन उद्यममा जोडिँदै नमुना महिला सामुदायिक वनमा आबद्ध महिला थाकल र अमृतसोबाट झोला, टेबल म्याट, टी म्याट, टोपी, गमला र कुचो बनाउँदै बेच्दै र तनहुको ब्यास र रेसिङ जोड्ने सेतीमाथिको निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी सरकारको बजेट यो आर्थिक वर्षका लागि 2 करोडको व्यवस्था।
3: दक्षिणपन्थी नेत्री केइको फुजिमोरी पेरूको नयाँ राष्ट्रपति घोषित हुनुभएको छ। निर्वाचन अदालतले शुक्रबार उहाँलाई आधिकारिक रूपमा विजय घोषणा गरेको छ।
6: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल
1: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष प्रभावकारी जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपा भित्रै रहेको बताउनु भएको हो।
2: पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
2: पहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा। यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, ओम्नी भने छ, के हो यस्ता खालका जाने अनेका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई लगाउनु। यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: सरकारले दैलेखको जलजले क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताएको छ।
3: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ। भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ। परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ। सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ। साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ।
0: थाङको गोराई उपमहानगरपालिका 9 महाछीमा धान रोप्ने क्रममा चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बङ्गला चुरी नपालेको 26 वर्षीय थापाको ज्यान गएको छ। नमस्कार।

रोयल गोर्खा राइफल्सको 32औँ जन्म दिन पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालुवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल उत्सव नभई गोर्खा सैनिकहरूको इतिहास, योगदान र गौरवलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर भएको बताउनुभयो। उहाँले जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको बताउनुभयो।
1: ओभरअल नेपालमा चाहिँ आरजीआरको 32 जन्म दिवस चाहिँ दार्जिलिङमा 1 जुलाईमा मान्यो, धरानमा आज हुँदैछ, अनि पोखरामा पनि आज 4 जुलाईमा, र काठमाडौँमा चाहिँ 25 जुलाईमा सेलिब्रेसन गर्दैछ, र आफ्नो आफ्नो एरियामा सेलिब्रेसन गरिरहन्छ। र यो 32 जन्मदिवसको उपलक्ष्यमा आरजीआरको सबै मेम्बरहरूलाई हाम्रो धेरै धेरै शुभकामना टक्राउन चाहन्छु।
0: ब्रिटिस क्याम्प पोखराका 2IC बेलबहादुर गुरुङले नेपाल र बेलायत बीचको लामो सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पूर्व सैनिक, बहालुवाला सैनिक र समुदाय बीचको सहकार्यले सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो।
2: रोयल गोर्खा राइफल्सको चाहिँ 32 वर्ष पुगेको उपलक्ष्यमा जुन हाम्रो कम्बाइन्ड खालको सेलिब्रेसन हुन्छ, हाम्रो सर्भिङ पर्सनल थोरै छ बिजेपीमा, हाम्रो भेटरन स्टोरीहरू उहाँहरू चाहिँ रान मेम्बर्सहरू धेरै छ, अनि इट्स गुड टु सी आज एउटै ब्रिटिस गोर्खा पोखरा क्याम्पमै आएर उहाँहरू चाहिँ र हामी सर्भिङ पर्सनल सबैजना यहाँसँगै सेलिब्रेट गर्न पाउँछ, एकदमै खुसी लागेछ।
3: मुस्ताङको घरपचुङ गाउँपालिकामा चक्रपथ निर्माण सकिएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़कले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोविड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको टिला सुस्ती लगायत कारणले काम टिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्धन भगवती जलजला जेवी कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सड़क प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
3: अब खबर फटाफट।
5: गण्डकीका 6 जिल्ला पूर्ण खोप सुनिश्चित घोषित। कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा जन्मदेखि 23 महिनाभित्रका सबै बालबालिकाले सबै खोप पाएको प्रादेशिक जनस्वास्थ्य केन्द्रको तथ्याङ्क असारभित्रै। बाँकी 5 जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै 2025 को पहिलो 6 महिनामा 5,77,600 विदेशी पर्यटक आएकोमा यो वर्षको यही अवधिमा 6,20,500 पर्यटक आए। पेन्सन जाने सरकारी कर्मचारीलाई आउँदो 25 गते भित्रै रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन। उनीहरूले पाउने उपदान, संचित विदा र उपचारको रकम पनि दिइहाल्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र। बाँकेको 33,800 हेक्टर धान खेत मध्ये हालसम्म 18% मात्रै रोपाई, पानी नपरेपछि सिक्टा सिंचाई र भूमिगत पानीको भर। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र पनि पुग्न थाले। बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोट पर्यटकको रोजाइमा पर्दै नवलपुर देवचोलीका महिला वन उद्यममा जोडिँदै नमुना महिला सामुदायिक वनमा आबद्ध महिला थाकल र अमृतसरबाट झोला, टेबलम्याट, टिम्याट, टोपी, गमला र कुचो बनाउँदै बेच्दै र तनहुको ब्यास र रेसिङ जोड्ने सेतीमाथिको निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी सरकारको बजेट यो आर्थिक वर्षका लागि 2 करोडको व्यवस्था।
3: दक्षिणपन्थी नेत्री केइको फुजिमोरी पेरूको नयाँ राष्ट्रपति घोषित हुनुभएको छ। निर्वाचन अदालतले शुक्रबार उहाँलाई आधिकारिक रूपमा विजय घोषणा गरेको छ।
6: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ. प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो. सरकारका प्रवक्ता सस्मित पोखरेल
4: 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ. त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ. एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ. यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ. त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष प्रभावकारी जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ. त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ. सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ. यसले मूलतः मल औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु.
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ. पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासुपा भित्रै रहेको बताउनु भएको हो.
5: पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक दिन चाहिँ ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ. तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन. त्यस कारण परिवर्तन पर्खिने चिज होइन.
3: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ.
5: मैले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ. यस्ता तमासा यदि होल्डिङ भने छ, गिरिबन्धु भन्या छ, वाइल्ड बडी भन्या छ, ओम्नी भन्या छ, के के हो यस्ता खालका जाने अनेक भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे. तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई लगाउनु. यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनेछ रहनु पर्छ. त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन. गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ. हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ.
3: सरकारले दैलेखको जलजली क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताएको छ.
6: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ. भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ. परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ. सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ. साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ.
3: थाङको गोराई उपमहानगरपालिका नौ महाछीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। बङ्गला चुली गाउँपालिका दुई मार्पेसका 26 वर्षीय दिपा थापाको ज्यान गएको प्रहरी परीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

Gorkha Radio. यो BFBS Gorkha Radio हो। यो BFBS Gorkha Radio हो।

रोयल गोर्खा राइफल्सको 32 औँ जन्म दिन पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालुवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल उत्सव नभई गोर्खा सैनिकहरूको इतिहास, योगदान र गौरवलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर भएको बताउनुभयो। उहाँले जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको बताउनुभयो।
1: ओभरअल नेपालमा चाहिँ आरजीआरको 32 जन्म दिवस चाहिँ दार्जिलिङमा 1 जुलाईमा मान्यो, धरानमा आज हुँदैछ, अनि पोखरामा पनि आज 4 जुलाईमा, र काठमाडौँमा चाहिँ 25 जुलाईमा सेलिब्रेसन गर्दैछ, र आफ्नो आफ्नो एरियामा सेलिब्रेसन गरिरहेको छ। र यो 32 जन्मदिवसको उपलक्ष्यमा आरजीआरको सबै मेम्बरहरूलाई हाम्रो धेरै धेरै शुभकामना टक्राउन चाहन्छु।
0: ब्रिटिस क्याम्प पोखराका 2IC बेलबहादुर गुरुङले नेपाल र बेलायत बीचको लामो सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पूर्व सैनिक, बहालुवाला सैनिक र समुदाय बीचको सहकार्यले सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो।
2: रोयल गोर्खा राइफल्सको चाहिँ 32 वर्ष पुगेको उपलक्ष्यमा जुन हाम्रो कम्बाइन्ड खालको सेलिब्रेसन हुन्छ, हाम्रो सर्भिङ पर्सनल थोरै छ बिजेपीमा, हाम्रो भेटरन स्टोरीहरू उहाँहरू चाहिँ रान मेम्बर्सहरू धेरै छ, अनि इट्स गुड टु सी आज एउटै ब्रिटिस गोर्खा पोखरा क्याम्पमै आएर उहाँहरू चाहिँ र हामी सर्भिङ पर्सनल सबैजना यहाँसँगै सेलिब्रेट गर्न पाउँछ, एकदमै खुसी लागेछ।
3: मुस्ताङको घरपचुङ गाउँपालिकामा चक्रपथ निर्माण सकिएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडकले जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसोम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठिक्का सम्झौता भएको थियो। कोविड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम टिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्धन भगवती जलजला जेवी कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
3: अब खबर फटाफट।
5: गण्डकीका 6 जिल्ला पूर्ण खोप सुनिश्चित घोषित। कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा जन्मदेखि 23 महिनाभित्रका सबै बाल बालिकाले सबै खोप पाएको प्रादेशिक जनस्वास्थ्य केन्द्रको तथ्याङ्क असारभित्रै। बाँकी 5 जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै 2025 को पहिलो 6 महिनामा 5,77,600 विदेशी पर्यटक आएकोमा यो वर्षको यही अवधिमा 6,20,500 पर्यटक आए। पेन्सन जाने सरकारी कर्मचारीलाई आउँदो 25 गते भित्रै रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन। उनीहरूले पाउने उपदान, सञ्चित विदा र उपचारको रकम पनि दिइहाल्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र। बाँकेको 33,800 हेक्टर धान खेत मध्ये हालसम्म 18% मात्रै रोपाई, पानी नपरेपछि सिक्टा सिंचाई र भूमिगत पानीको भर। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र पनि पुग्न थाले। बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोट पर्यटकको रोजाइमा पर्दै नवलपुर देवचोलीका महिला वन उद्यममा जोडिँदै नमुना महिला सामुदायिक वनमा आबद्ध महिला थाकल र अमृतसोबाट झोला, टेबल म्याट, टी म्याट, टोपी, गमला र कुचो बनाउँदै बेच्दै र तनहुको ब्यास र रेसिङ जोड्ने सेतीमाथिको निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी सरकारको बजेट यो आर्थिक वर्षका लागि 2 करोडको व्यवस्था।
3: दक्षिणपन्थी नेत्री केइको फुजिमोरी पेरूको नयाँ राष्ट्रपति घोषित हुनुभएको छ। निर्वाचन अदालतले शुक्रबार उहाँलाई आधिकारिक रूपमा विजय घोषणा गरेको छ। अहिलेसम्मका खबर यति नै।
6: BFDA

0: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल
1: 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो बाचा पत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष प्रभावकारी जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासपा भित्रै रहेको बताउनु भएको हो।
2: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
2: पहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, टोम्नी भने छ, के के यस्ता खालका छन् अनेक भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छेहरू, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई लगाउँ। यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पाटो पृथक रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: सरकारले दैलेखको जलजली क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताएको छ।
3: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ। भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ। परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ। सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ। साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ।
0: धानको गोराई उपमहानगरपालिका 9 महाछीमा धान रोप्ने क्रममा चट्याङ लागेर 1 मृत्यु भएको छ भने अन्य 2 घाइते भएका छन्। बंगला चुली गाउँपालिका 2 मार्पेसका 26 वर्षीय दिपा थापाको ज्यान गएको जिल्ला

0: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको साङ्तेगढमा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक उपकरण सहित गोताको टोली परिचालन गरेको छ। असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी चामुण्डा बिन्द्रा सैन्य नगरपालिका 7 को साङ्गे तडाबाट दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले 2 दिनसम्म खोजी गरे पनि बेपत्ता गाडी र यात्रु फेला पार्न नसकेपछि विपद व्यवस्थापन तालिम शिक्षालाई कुरिन्टारबाट अत्याधुनिक उपकरण सहितको गोताखो टोली परिचालन गरिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रहरी प्रमुख प्रहरी नाम महानिरीक्षक जयराज सापकोटाका अनुसार सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा 5 सदस्यीय गोताको टोली घटनास्थलमा खटिएको छ। उहाँका अनुसार टोलीले पानी मुनिको खोजीका लागि सोनार क्यामेरा, म्याग्नेट, चुम्बक लगायतका उपकरण प्रयोग गरिरहेको छ। घटनास्थल आसपासका दुर्गम क्षेत्रमा हेलिकप्टर र ड्रोन क्यामेरा मार्फत पनि खोजी भइरहेको छ। सशस्त्र प्रहरी बल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालयको थप 6 सदस्यीय गोताखोर टोली पनि घटनास्थलमै परिचालित छ। बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले उहाँको स्थान लिने व्यक्तिले पनि उस्तै विश्वव्यापी द्वन्द्वको सामना गर्नुपर्ने बताउनु भएको छ। थप बीबीसीका हेनरी जेफमानबाट।
1: Two points here. One was about the fact that in this tumultuous world, it is simply right for the UK Prime Minister to spend as much time as he has trying to make the world more safe and protect Britain from some of the consequences of conflict around the world. But he also made an argument about how they're inseparable. He was saying that as Prime Minister, if you want to bring people's bills down, one of the primary ways to do that is to spend time on the world stage.
0: नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिगसँगै बीपी पुष्पलाल गणेशमान सहित सेतु बिकको शालिग पुनस्थापना भएको छ। थप विवरण सहित नेपालगञ्जबाट दिलबहादुर केसी।
2: 2062-63 को जन आन्दोलनमा तोडफोड गरेर फालिएको राजा वीरेन्द्रको शालिग गए राति 2 बजेतिर राखिएको हो। धम्बजी चोकमा वीरेन्द्रको शालिग राख्न राजावादीले निरन्तर दबाव दिइरहेका थिए, तर तत्कालीन सरकार समर्थित नेताहरूको निर्देशनमा प्रहरीले रोक्दै आएको थियो। अहिले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा राजाको शालिग पुनर्स्थापना गरिएको हो। रापरपाका नेता एवं राजाको शालिग राख्न निरन्तर दबाव दिँदै आएका ऋषिराज देवकोटा।
3: वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको यो वीरेन्द्र चोकमा मूर्ति स्थापना गर्ने कार्यक्रममा यहाँ उपस्थित भएका छौँ।
2: नेपालगञ्ज उपमहानगरपालिकाले जेएनजी विद्रोहका बेलामा तोडफोड गरेका नेता तथा शहीदको शालिग पुनः राख्ने क्रममा राजाको पनि राखेको हो। यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ। राजसपाका अध्यक्ष विवेक श्रेष्ठ,
4: समर्थन सबैले गर्नुपर्छ। त्यो गणेशमान चोक, बीपी चोक शालिग राख्यो भने सबै शालिग राख्नुपर्छ भनेर मैले नि सुरुमै मैले भनेको थिएँ सर। हाम्रो एकदम इतिहासको बचाउने ठाउँ कुरामा हाम्रो समर्थन छ सर।
2: नेपालगञ्जका चोक चोकमा रहेका शालिगहरू सबै जसो राखिएको छ। जेएनजी विद्रोहमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह सहित सेतु बिकको शालिग तोडफोड गरिएको थियो। ती सबै पुनर्स्थापना गरिएको छ। नेपाली कंग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले इतिहासको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै खुसी लागेको बताउनु भयो।
5: पुरानो सम्पदाहरू, पुरानो जानेलाई, पुरानो चिजहरूको संरक्षण गर्नु राज्यको दायित्व हो होइन। त्यो पुराना विभूतिहरू, विभना पुराना जस्तै शालिगहरू, सबै चिज पुरानो जानेलाई चिजहरूलाई देशमा संरक्षण गर्नुपर्छ।
2: तर एमाले भने राजाको शालिग राख्ने कामको विरोध गरेको छ। एमाले अध्यक्ष निरग गुरुङ,
6: 2072